سیکړه وای چې شوته ورو ساکنه زه جنا برغلې شاسې ویلکم ډېر مننه سي خوشاله شهره ملا اربل وای شي ها وای وای خدای په زما خدای زما دې ته به ऐसे बहुत बीज होश सुन रही हूँ बैठे एस एम एस के लिए हाथ बिजी है सही दोस्त वाह बल वाह।

0: से भी सिर का दर्द हो सकता है उसकी वजह कि मुसलसल आप एक ही पोजीशन पे बैठे हुए हो, आप अपनी पोजीशन ही तब्दील नहीं कर रहे, तो जब आपके असाब सुन हो रहे हैं या अकड़ रहे हैं या तो वो फिर आपके दिमाग की तरफ भी जो है उसका असर जाएगा और आप सर दर्द महसूस करोगे।
1: तो होगा
0: बाज दवा ये होता है कि कुछ लोग बहुत ज्यादा अपने आप को नीचे की तरफ झुका लेते हैं,
1: ठीक है,
0: कि देख रहे हैं तो वो नीचे की तरफ गर्दन की झुकी पड़ी है, ये चीजें जो हैं ये आपके सर दर्द का बाइस बन सकती हैं,
1: ठीक है,
0: क्योंकि इन्होंने आपके पट्ठों में खिंचाव पैदा करना है, ब्लड के सर्कुलेशन में फर्क आएगा और फिर आप दर्द महसूस करोगे। उससे बेहतर है कि आप अपनी पोजीशन भी बदलें, बेशक आप इस्तेमाल करें, इस्तेमाल में हर आदमी अपने फेल का जिम्मेदार है, आप इस्तेमाल करें, लेकिन साथ साथ आप अपनी पोजीशन को भी बदलें, एक पोजीशन में ना रहें,
1: ऐसी बात है,
0: थोड़ा रिलैक्स करें और उसके बाद आप फिर दोबारा शुरू कर लें।
1: हाँ जी,
0: ठीक है, और फिर कोशिश करें कि जब भी आपको सिर में कोई दर्द या कोई ऐसी चीज महसूस होती है तो आप अपने तौर पे फौरी तौर पे मेडिसिन लेने की ना करें। हाँ जी, पहले तो थोड़ा सा तहम्मुल करें, अपने आप को रिलैक्स करें, अगर उससे आपको बेहतरी आती है तो फिर तो बहुत बेहतर है,
1: ऐसी बात है,
0: और नहीं फौरी तौर पे कोई टैबलेट ना लें तो कि मैं वक्ती तौर पे तो तैयार हूं ना, मैं अपना काम मुकम्मल करूं, बाद में देखी जाएगी, लेकिन सबसे पहले आप कोई वक्त निकाल के मुआलिज से मिलें और उसे प्रॉपर बात करें,
1: ऐसी बात
0: ये मेरे साथ हो रहा है और ये वजह है, ताकि वो आपको बता सके कि क्या वजह है। बाज दफा हाई ब्लड प्रेशर जिनको होता है उनको भी सर दर्द की शिकायत होती है,
1: उनको तो ज्यादा होती है, कैंसर।
0: अब चीज ये है कि वो जब चेक करेंगे तभी पता चलेगा मुझे ब्लड प्रेशर है,
1: बिल्कुल ऐसी बात
0: इस वजह से है या सर का दर्द वैसे हो रहा है, ये चीजें सारी बाद में उससे मशवरा करने से फिर सामने आ जाती हैं, अपनी तरफ से नहीं कि मेरे सिर में दर्द हो रहा है मैं समझूं कि मेरा ब्लड प्रेशर हाई हो गया मैं जल्दी से गोली खा लूं, तो ऐसा नहीं है, पहले आप तशखीस करें उसके बाद। अब कहते हैं कि सर का दर्द खतरनाक भी हो सकता है,
1: जाहिर सी बात है। अच्छा हकीम साहब, हमने ये सुने हैं कि सर के दर्द की वजह से सर की रग भी फट सकती है।
0: वहाँ वो अगर बहुत ज्यादा दबाव आप लेते हैं, बाज रगें जो हैं, बाज वेन्स जो हैं, वो बिल्कुल नाजुक हैं, कमजोर हैं, और उस वजह से फिर वो नस जो है जिसे कहते हैं नस फटना या डैमेज होना,
1: हाँ,
0: तो वो खून जाहिर बात है।
1: यानी कि हकीम साहब, जो बंदे जिन बंदों का मुसलसल ये मसला है सर के दर्द के हवाले से, वो इलाज नहीं करा रहे हैं, ताखीर कर रहे हैं,
0: वो देखा जाए तो फिर अपने साथ ज्यादती भी कर रहे हैं ना,
1: ऐसी बात है।
0: तो उसमें यह है कि जब तक आप उसका प्रॉपर इलाज नहीं कराएंगे, वक्ती तौर पे आप गोलियां खा खा के उसको दबाते जाएंगे तो उसका रिजल्ट फिर अच्छा नहीं आएगा। उम्र का एक हिस्सा होता है जिसमें आदमी सब कुछ बर्दाश्त करता है, बाज दफा उम्र के इस हिस्से में होते हैं जहां थोड़ा सी भी चीज बर्दाश्त नहीं हो पाती,
1: बिल्कुल ऐसी बात।
0: हमारा जिस्म सदा ताकतवर तंदुरुस्त नहीं रहना, ये कमजोर भी पड़ना है, हमारे अज़ा जो है दिल दिमाग गुर्दे मैदा दांत हर चीज हमारी कमजोर पड़नी है और एक टाइम पे फिर वो आके फना भी होनी,
1: बिल्कुल ऐसी बात।
0: तो हमें उस वजह से अपने आप को भी तैयार करना पड़ेगा कि हम उसको उस तरह लेके चले ना।
1: हाँ जी,
0: अब के अगर सिर दर्द है और अचानक ही शदीद शुरू हो जाता है,
1: ऐसी बात है,
0: तो फिर आपको फौरी तौर पे मिलना पड़ता है मुआलिज से, उसके लिए आप फौरी तौर पे गोली ना लें,
1: बिल्कुल ऐसी
0: पहले
1: बात
0: आप पता करें कि मुझे क्या वजहात हो सकती है, क्या है, और इसके बाद के बाज दफा चोट लग जाती है।
1: हाँ जी, बिल्कुल
0: गिर जाते हैं, कोई अल्लाह ना करे रोड पे कोई ऐसा वाकया हो जाता है, तो उसकी वजह से भी जो है अगर दर्द शुरू हो रही है तो फौरी तौर पे आपको मिलना पड़ेगा, आपको मशवरा करना पड़ेगा।
1: हाँ, बिल्कुल बिल्कुल,
0: कि मेरे साथ ये हुआ, बाद का बेहोशी हो जाती है या कोई शदीद गनूदगी आ रही होती है, उस पे भी बोलने में अगर आपको मुश्किल आ रही है तब भी फिल फौर गोली का इस्तेमाल ना करें, बल्कि आप फौरी तौर पे मुआलिज से मशवरा करें ताकि असल हकीकत नजर आए। फिर अचानक आपकी नजर में तब्दीली आ जाती है, नजर आपकी एकदम कमजोर हो रही है, उसको भी आप लाइटली ना लें, बाजू का तेज बुखार अचानक हो जाता है और आपकी गर्दन अकड़ रही है, तो उसमें भी आप सर दर्द को ना देखें, बल्कि आप फौरी तौर पे अपने मुआलिज से मशवरा करें कि मुझे साथ बुखार भी है, मेरा जिस्म भी, मेरी गर्दन अकड़ रही है, वो फौरी तौर पे तशखीस करके आपको उसके मुताबिक फिर आपको दवाई देगा,
1: ठीक है,
0: उसके साथ साथ जो है ये चीज खत्म हो जाएगी। और बार बार जैसे उल्टियां या वॉमिटिंग आ रही है,
1: हाँ जी,
0: उस पे भी जो है आपको थोड़ा सा फौरन मशवरा करना पड़ेगा। तो चीज ये है कि आप जब तक प्रॉपरली अपने मुआलिज से मशवरा नहीं करेंगे,
1: जाहिर सी बात
0: आप,
1: है, हाँ।
0: आप उसको कंपेयर नहीं कर सकते कि ये कौन सा सर का दर्द है, आपकी
1: तो
0: नजर में वो सर का दर्द ही
1: ऐसी बात है, आप पूरी जिंदगी वो जो है ना आप रेगुलर दवाइयां लेते रहेंगे
0: फिर आप, यही है। और हाँ। अक्सर ऐसे ही होता है कि हम लोग गोलियां पास रखते हैं कि यार फौरी तौर पे अगर हुई तो हम एक गोली निकालेंगे,
1: हाँ,
0: पानी से लेंगे,
1: ऐसी बात
0: और
1: है,
0: हाँ। ऐसे ही एड टीवी पे चल रहे होते हैं कि ठीक है ये दो गोलियां पैरास्टामोल की आप खा लें पानी के साथ,
1: ऐसी बात है, हाँ।
0: आपका फौरी तौर पर, लेकिन वो साथ ये भी होता है कि आप मुआलिज से मशवरा जरूर करें,
1: बिल्कुल ऐसी
0: अपने
1: बात है,
0: तौर
1: हाँ।
0: पे इस्तेमाल ना करें, लेकिन इस पे थोड़ा सा मेरी भी लिसनर से यही दरख्वास्त है कि अगर ऐसा कोई मसला होता भी है तो आप पहले मुआलिज से मशवरा जरूर करें,
1: ऐसी बात है, बिल्कुल
0: अपने तौर पे टोटके नुस्खे वक्ती दवाइयां कोशिश करें कि इनसे जरा थोड़ा सा दूर रहें, मशवरा करके मुआलिज से उसकी हदायत के मुताबिक चलें तो इंशाल्लाह इंशाल्लाह आप अपने मर्ज को काबू में कर सकते।
1: चलें ठीक है हकीम साहब, ये बताइएगा कि क्या सर की जितने भी आपने कहा कि 72 अकसाम में दर्दों की, तो इन जिस किस्म का भी सर का दर्द हो क्या इसका इलाज अलशिफा दवाखाना शवाल मार्केट टांग में मौजूद है?
0: इसका इलाज कुदरती जड़ी बूटियों में बिल्कुल मौजूद है।
1: अच्छा माशाल्लाह,
0: हाँ, जितने हमारे मुस्तनद इदारे हैं, कच्छी है, अजमला है, हमदर्द है, हर इदारा या हर दवाखाना वो इन जड़ी बूटियों से इस्तफादा हासिल करता है,
1: ठीक है,
0: इनके लिए प्रॉपर मेडिसिन बनी हुई है जो कि एलोपैथिक के मुकाबले में बहुत बेहतर है,
1: बिल्कुल ऐसी बात है,
0: हाँ। जहाँ तक अलशिफा दवाखाने की बात आती है तो वो ये है कि जब मरीज आता है तो पहले तो उसकी तशखीस करनी है कि आया इसकी वजूहात क्या है सिर के दर्द की, फिर उस मर्ज के मुताबिक उसकी दवाई उसका इलाज मौजूद है और वो उसे मिलेगा प्रॉपर।
1: चले ठीक है, तो बिल्कुल खवातीनो हजरात आप बसते हैं रेडियो अमन 88.4 टांग के साथ और सेहत का पैगाम आप समाज फरमा रहे हैं जो कि अलशिफा दवाखाने के खसूसी ताउन से आपकी खिदमत में डेली 7 बजे से लेकर 8 बजे तक बिल्कुल लाइव और बराह रास्त पेश किया जाता है। सो रोजाना की तरह आज भी आपकी खिदमत में हम बिल्कुल लाइव और बराह रास्त हैं। हकीम सैयद मशकूर अहमद शाह साहब भी ऑन ईयर स्टूडियो में हमारे साथ तशरीफ फरमा है और आज हकीम साहब ने बड़ी डीपली और बड़ा ही एक खुलासे के साथ आपको बताया है सर के दर्द के बारे में। सो जनाब, वो बहने वो भाई जिनको सर दर्द का मसला है या इसके अलावा आपको कोई किस्म का भी मसला है, आपको कोई बीमारी है, तो आप बिल्कुल आ सकते हैं अलशिफा दवाखाना में। इंशाल्लाह हकीम साहब सुबह 8 बजे से लेकर शाम 4 बजे तक अपने क्लिनिक में मौजूद होंगे कल और मरीजों का चेकअप आना जारी रखेंगे। तो बिल्कुल जी, अभी कॉल के लिए नंबर्स खुले हैं, अगर आपका कोई सेहत के हवाले से सवाल है आप हमारे हकीम साहब से पूछना चाहते हैं, सो बिल्कुल आप हमें कॉल कर सकते हैं 0319-55-23-404 पर आप कॉल भी कर सकते हैं, 0319-55-23-404 पर आप कॉल भी कर सकते हैं, SMS भी कर सकते हैं, इसके अलावा 0963-511-488 पर भी आप कॉल कर सकते हैं, 0963-511-488 पर आप कॉल भी कर सकते हैं। और बिल्कुल जनाब, आपका कोई भी सेहत के हवाले से सवाल है, आप हकीम साहब से कोई मशवरा करना चाहते हैं इस लाइव शो में, कोई टोटका पूछना चाहते हैं, कोई नुस्खा पूछना चाहते हैं, तो बिल्कुल आप हमें जॉइन कर सकते हैं 0319-55-23-404 पर कॉल के जरिए, SMS के जरिए और 0963-511-488 पर भी। अस्सलाम वालेकुम।
2: हेलो।
1: अस्सलाम वालेकुम जी। वालेकुम अस्सलाम जी। सोकुलकुम जी नवरो। हेलो
2: हेलो
1: हेलो जी जी, कौन और कहाँ से मेरे भाई?
2: चू कालो
1: दस साल जी कम दस हो गए,
2: नौ दस साल
1: उम्र है, दस सही जी रेडी वर वही हकीम साहब से रेडी बारे के मशवरा को किस वाले जी जी हकीम साहब भाई कह रहे हैं कि उनका बेटा है 9 साल उम्र है और रात को यानी कि वो चारपाई पर छोटा पेशाब कर देता है, तो इसके बारे में उनको बताइएगा हकीम साहब।
0: अमूमन बच्चों के साथ ऐसा ही है, बच्चे नहीं बाज का बड़े भी कर देते हैं, उसमें उम्र का कोई मसला नहीं। जब हमारे मसाने में बाजूकात गर्मी होगी उसकी वजूहत की वजह से मसाने कमजोरी की वजह से भी ऐसा हो जाता है और बाज दफा जहनी थोड़ी जहन पे कुछ ऐसी चीजें सवार हो जाती हैं कि आदमी तसव्वुर یا شعور میں یہی سوچ رہا ہوتا ہے کہ میں شاید کسی جگہ پہ کر رہا ہوں
1: ایسی بات بالکل,
0: لیکن بعد میں اسے احساس ہوتا ہے کہ نہیں میں غلط اس پہ ہوں. تو اس کے لیے بہتر ہے کہ آپ اس کے لیے, ویسے جو میں نے کافی دفعہ اس کو آزمایا بھی ہے اور فائدہ مند بھی ہے, آپ کالے تیل استعمال کر سکتے ہیں گڑ کے ساتھ ملا کے.
1: ہاں جی,
0: ویسے نہیں دینے, آپ کالے تیل اور گڑ کو ملا کے اس کے ذریعے آپ لڈو بنا لیں گولیاں ٹائپ کی ذرا موٹی, اور وہ ایک روز کی بچے کو استعمال کرائیں تو اس سے اس کے پیشاب میں کافی حد تک کمی آ جائے گی.
1: کالا تل اور گڑ,
0: تل اور گڑ دونوں کو ملا کے آپ ان کو کوٹیں, اور کوٹنے کے بعد ہاتھ کی مدد سے لڈو ٹائپ بنا لیں
1: جس طرح جامن ہوتے ہیں,
0: وہ بنا کے ایک روز کی بچہ استعمال کرے. ایک تو وہ کھا بھی آسانی سے سکتا ہے, اور اس سے اس کے مسانے میں تھوڑی طاقت آئے تاکہ اس کا پیشاب کنٹرول ہو سکے, اور اگر پھر بھی اس سے فرق نہیں پڑتا
1: تو
0: پھر بچے کو دواخانے پہ.
1: بالکل ایسی بات ہے جی. الشفا دواخانہ ہے شوال مارکیٹ نزد ٹریفک پوائنٹ ٹانگ سٹی میں. الشفا دواخانہ شوال مارکیٹ نزد ٹریفک پوائنٹ ٹانگ سٹی میں, اور انشاءاللہ حکیم صاحب کل صبح 8 سے لے کر شام 4 تک موجود ہوں گے. السلام علیکم. سیدہ گولی استعمال دی تھا کی دی کس رائڈز بھی سید جی. ہیلو جی, آواز ہم کٹ چلو جی. حکیم صاحب ایک بھائی کہہ رہے ہیں کہ میں گھٹنے کے درد کے لیے ایک گولی استعمال کر رہا ہوں.
0: ٹھیک ہے
1: ٹھیک ہے, نام انہوں نے لیا ہے سو میڈیسن کا نام تو نہیں لینا چاہیے, چاہے جس کمپنی کی بھی میڈیسن وہ لے رہے ہیں وہ ڈیلی لے رہے ہیں. ایسی بات اور کہتے ہیں کہ مجھے لوگ کہتے ہیں کہ آپ کا جو منہ ہے وہ سوجا ہوا ہے.
0: صحیح,
1: کہتے ہیں کہ جب سے میں نے وہ میڈیسن لی ہے میرے گھٹنوں کو درد تو ٹھیک ہو جاتا ہے, لیکن مجھے لوگ کہہ رہے ہیں کہ آپ کا منہ سوجا ہوا ہے. تو حکیم صاحب یہ اسٹریٹ رائڈس کی وجہ ہو سکتی ہے؟
0: بالکل ہو سکتی ہے, اور بعض دفعہ دوائیوں کے اثرات ہوتے ہیں, بعض دفعہ دوائی بھی بے ضرر ہوتی ہے, لیکن مریض جو ہے اس نے بے شمار قسم کی دوائیاں استعمال کی ہوتی ہیں,
1: یہ بھی ہوتا ہے,
0: ان دوائیوں کے ریئیکشن آنا شروع ہو جاتے ہیں. تو چیز یہ ہے کہ اگر آپ کی سوچ پڑ رہی ہے تو سب سے پہلے تو بات یہ ہے کہ آپ اگر اپنے طور پہ اس دوائی کو لے رہے ہیں,
1: جیسے ہوتا ہے
0: مارکیٹ میں اشتہارات میں دیکھا اور جا کے گولی مانگ لی ڈبی دکھا کے اور اسے استعمال کرنا شروع کر دیا, تو سب سے پہلے تو آپ یہ کریں کہ آپ معالج سے کسی سے مشورہ کریں,
1: ظاہر سی بات ہے,
0: ٹھیک ہے, اور اپنی اسے ظاہری طور پہ جو آپ کی علامتیں ہیں جو آپ کی باڈی ہے اس کو دکھائیں اور پھر اس سے مشورہ لیں, تب وہ آپ کو مشورہ دے گا کہ یہ چیز آپ کے لیے بہتر ہے یا نہیں ہے, اور اگر اسے آپ زیادہ دیر تک استعمال کرتے ہیں تو اس کے نقصانات یہ سامنے آ سکتے ہیں.
1: چلے ٹھیک ہے. تو بالکل جناب چکم ورور کال کڑے وہ ورورا بہتر خدا دا چک ساسو چکم دا دردون دی دے مطلب چھ مکمل علاج دا پار ساسو تشریف راوڑی الشفا دواخانے تا. الشفا دواخانہ شوال مارکیٹ نس ٹریفک پوائنٹ ٹانگ سٹی کے انشاءاللہ حکیم سے بس باس 8 بجے نوالا سبام المخام سلور بجے پوری بہ موجود بھی او مریضانو چکا پوائنٹ بجاری ساتھی. السلام علیکم. السلام علیکم. روشن بھائی تو میسج میں پڑھ گیا ہچکی آدھی ہے تو بالکل اس بارے حکیم صاحب کو پتا کرنی ہے بھی میسج ہے جی اس تو آن ایئر گال نہ کر سکتے. ٹھیک ہے جی, یہ پوشیدہ مراد چل رہا ہے. ہاں بالکل, میں گالے تواری بہت مہربانی ہے جی. تو بہتر ہی ہو سی اے بھی ایک مسئلہ ہے پیا جیرے تارا مسئلہ ہے پیا جیرے تسا میسج لکھا ہے, بہتر اے ہے جو تسا انہاں کو گھن کے دوا خانے تشریف گھن آنا ایک دفعہ. بالکل ریڈیو تو سن دے رہے ہو جی. حکیم صاحب پولیس کے بارے میں مشورہ گھننے ہیں جی. حکیم صاحب کیا مشورہ دیں گے؟ ہچکی آتی ہے ایک ہفتے سے مسلسل.
0: دیکھیں ہچکی کوئی مرض نہیں ہے,
1: ایسی بات,
0: لیکن مختلف بعض دفعہ علامت ہے,
1: تو اچھا یہ بھی بس کی علامت ہے
0: لیکن یہ رک جاتی ہے بعض دفعہ اور بعض دفعہ اچانک آ جاتی ہے.
1: ایسی بات ہے.
0: اب اس میں کئی لوگ ٹوٹکے استعمال کرتے ہیں کہ جیسے ہچکی آ رہی ہے آپ اچانک بولیں.
1: ایسی بات ہے.
0: تو بعض دفعہ ہچکی رک جاتی ہے. کچھ لوگ تھوڑے سے چینی کے دانے ڈال لیتے ہیں منہ میں. چیز یہ ہے کہ اب اگر ہچکی جس آدمی کو ہے تو کوشش اگر دواخانے پہ آ جاتے ہیں تو پہلی تو بات ہے کہ اس سے دیکھیں کہ اس کے معدے میں کوئی مسئلہ کوئی تیزابیت یا کوئی ایسی چیز تو نہیں ہے. تو اس کا ایک پراپر حل ہے کہ ہچکی ان کی انشاءاللہ ٹھیک ہو جائے.
1: اچھا حکیم صاحب, بچپن میں یہ مسئلہ ہوتا رہتا تھا, ہمیں بھی مجھے یاد ہے ہچکی, تو جب ہم پانی پی لیتے تو پھر ٹھیک ہو جاتے تھے.
0: بعض بعض صورتوں میں ہے, یہ ٹوٹکے ہیں جو صدیوں سے استعمال ہو رہے ہیں, پہلے بزرگ کر رہے ہیں کہ تھوڑا سا پانی پی لیں, تھوڑی سی چینی کھا لیں,
1: ایسی بات ہے,
0: اس سے ہچکی رک جاتی ہے. اور بعض اسے اس چیز سے کمپیئر کرتے تھے کہ یار ہچکی آ رہی ہے شاید تمہیں کوئی یاد کر رہا ہے.
1: ہاں یہ بھی بڑی بات ہے.
0: یہ ہے کہ وہ ایک بس کہنے کے باڈی میں تبدیلی ہے اس کی وجہ سے.
1: ایسی بات ہے. سو حکیم صاحب, اچھا معدے کے جو مسائل ہیں یعنی کہ معدے کی جلن ہے, تیزابیت ہے, اس کی وجہ سے بھی ہچکی آ سکتی ہے.
0: آ سکتی ہے بالکل. معدے میں اگر آپ کی خشکی ہوگی, آپ کی تیزابیت ہوگی, بعض دفعہ اس وجہ سے بھی ہچکی آ جاتی ہے, مسلسل آتی ہے.
1: ٹھیک ہے. سو بالکل جناب, اگر آپ کا بھی اس طرح کا کوئی مسئلہ ہے تو آپ بالکل تشریف لا سکتے ہیں الشفا دواخانہ میں. الشفا دواخانہ, شوال مارکیٹ, نزد ٹریفک پوائنٹ, ٹانگ سٹی. السلام علیکم. السلام علیکم. کی میں حال ان جی, کون دے کتوں گال کریں دے پہ بے.
2: یہ تو کردار کی بات ہے. ایک دفعہ وہ حکیم صاحب سے کہہ دینا کہ وہ جو ایک انسان کے کانوں پہ جو آوازیں آ رہی ہے کس چیز کی علامت ہو سکتی ہے.
1: دیکھیں جی, انسان کے کانوں میں آوازیں کس طرح کی آنا, یہ بتائیے ذرا.
2: اس طرح کی ہوا نہیں چلتا.
1: اچھا ہوا نہیں چلتا, ٹھیک ہے جی. آپ یہ بتائیے کہ کہاں سے بات کر رہے ہیں آپ.
2: قمر
1: دین
2: کا ریس سے بول رہا ہوں.
1: چلیں ٹھیک ہے, آپ ریڈیو سنتے رہیں جی. حکیم صاحب سے اس کے بارے میں مشورہ لیتے ہیں. جی حکیم صاحب, کان میں مسلسل ہوا کی آوازیں آنا کس بیماری کی علامت ہو سکتی ہے.
0: دیکھیں بعض دفعہ کان کے اپنے مسائل بھی ہوتے ہیں, جیسے ناک کان گلے کے مسائل آتے ہیں.
1: ایسی بات,
0: کان کے بعض دفعہ اپنے مسائل ہو سکتے ہیں, اس میں ورم ہو سکتا ہے, اس میں کوئی انفیکشن ہو سکتا ہے.
1: ایسی بات.
0: اور بعض دفعہ سر کے کوئی معاملہ ہو سکتا ہے, سر جیسے سر درد ہے, اس میں بھی ایسا ہوتا ہے کہ آپ کو سانسیں کسی آوازیں آتی ہیں.
1: بالکل.
0: اب مسئلہ یہ ہے کہ آپ جو پیشنٹ ہے, جب اس کی مکمل ایک کیس ہسٹری سامنے آئی تو اس پہ تھوڑا تجویز کرنے میں ذرا آسانی ہو جاتی ہے, اور آدمی اس سے کچھ تھوڑا سا اس کو ٹائم دیتا ہے, اس سے پوچھتا ہے, اور پھر اس کے اس جگہ تک پہنچ پاتا ہے کہ جہاں اس کا مرکز ہے. باقی کئی وجوہات ہیں آوازیں آنے کی, لیکن اب یہ ہے کہ مریض سامنے ہو یا مریض اگر تھوڑا سا وقت نکال کے مجھے دواخانے پہ مل لیں تو شاید میں انہیں تفصیل سے بتا سکوں.
1: بالکل ایسی بات ہے. تو بالکل جناب, جب آپ دواخانہ پر آتے ہیں, کل بھی میں نے اس بارے میں بات کی اور روزانہ شو میں حکیم صاحب بھی آپ کو یہی مشورہ دیتے ہیں, میں بھی آپ کو یہی ریکویسٹ کیا کرتا ہوں کہ بہتر یہی ہوتا ہے کہ جب آپ دواخانہ پر آ کر حکیم صاحب سے علاج کرا لیتے ہیں تو وہ بہت بہتر ہوتا ہے. یعنی کہ یہاں پر تو ہم بیٹھے ہیں, بالکل آپ کو مشورہ دیں گے, لیکن اگر آپ سیریس ہیں اپنی صحت کو لے کر تو اس کے لیے آپ کو الشفا دواخانہ میں ایک مرتبہ ضرور آنا پڑے گا. الشفا دواخانہ میں انشاءاللہ روزانہ حکیم صاحب موجود ہوتے ہیں, صبح 8 بجے سے لے کر شام 4 بجے تک. آج بھی موجود تھے اور کل بھی صبح 8 بجے سے لے کر شام 4 بجے تک حکیم سید مشکور احمد شاہ صاحب الشفا دواخانہ میں موجود ہوں گے. الشفا دواخانہ, شبال مارکیٹ, نزد ٹریفک پوائنٹ, ٹانگ سٹی میں. سو مزید تفصیلات و معلومات کے لیے اور لائیو شو میں کال کرنے کے لیے نمبرز جو ہیں اپنے پاس نوٹ فرمائیں. اگر کسی میری بہن کا, کسی میرے بھائی کا صحت کے حوالے سے کوئی سوال رہ گیا ہو تو بالکل آپ پوچھ سکتے ہیں 0319-55-23-404 پر. ایس ایم ایس بھی کر سکتے ہیں, کال بھی کر سکتے ہیں, اور اس کے علاوہ 0963-511-488 پر, 0963-511-488 پر آپ کال کر سکتے ہیں. سو بالکل خواتین و حضرات, صحت کا پیغام آپ سماعت فرما رہے ہیں آپ کے اپنے پسندیدہ ریڈیو اسٹیشن پر, اور یہ شو آپ کی خدمت میں الشفا دواخانے کے خصوصی تعاون سے پیش کیا جاتا ہے. جس میں ہم بات کیا کرتے ہیں آپ کی صحت کی. آپ کی صحت کے بارے میں آپ کو حکیم صاحب مشورے دیتے ہیں, آپ حکیم صاحب سے ٹوٹ کے پوچھتے ہیں تو حکیم صاحب آپ کو ٹوٹ کے بتاتے ہیں. سو انشاءاللہ سامعین کرام, ہر قسم بیماری کا تسلی بخش علاج الشفا دواخانہ میں کیا جاتا ہے. الشفا دواخانہ, شوال مارکیٹ, نزد ٹریفک پوائنٹ, ٹانک سٹی. السلام علیکم. السلام علیکم. جی کون اور کہاں سے میرے بھائی, آواز آپ کو بہت ہی کم آ رہا ہے.
2: اندر جی خبر کہوں حافظ صاحب.
1: جی حافظ صاحب, چیر صحت حوالے سے رمو سوال چھتا دے. جی جی
2: آواز صحیح رہتی ہے؟
1: ہاں بالکل جی, آواز خصوصا سوال سی رہا ہوں. چیر سوال مستد صحت حوالے سرا.
2: جی جی دا تسترہ لکولا مرحبا لیکن صرف نپاتا رہتا ہوں کا.
1: جی جی
2: پر مجھے دیر زیادہ پسینہ تھی ورنا.
1: اچھا رنگی مطلب ڈیر زیادہ پسینہ ورزی.
2: ہلو
1: جی جی سس آواز روان دے حافظ صاحب.
2: اچھا
1: اچھا سس کور والا چکم دا سو کالو بھائی سو عمر بھائی بھی تیس بتیس کال بھی سیدھے جی. اکثر خدا سے چدا میں دل وجہ ہم دا مسئلہ جوڑے دے لشی کنا. ہاں بالکل جی, چے میں دے مریض دا بیا 100% دا مسئلہ دا او چے ساسو میں دا نہیں ٹھیک بیا نور مسئلے ہم جنے کے دل سی بہتر خدا دا چے ساسو خپل کروال چے دا کر الشفا دا واخانے تراوڑو. سیدہ جی دے علاج وکو انشاءاللہ چکم دا میدہ مریض دا دا با میدہ بالکل ٹھیک شی او دا چکم خلی ڈی رضاعت ورزی دا با ہم ختم شی. سیدہ جناب دار تو وہ چکم جی خبری کھول گئے آفیس سے ساسو میالال نا بیا خود ساسو ڈیر نزو یو شوال مارکیٹ کی حکیم سے موجود بھی روزانہ صبح مل اڑ بجنا والا دا مخام سلور بجے پورے. سید جناب ڈیرا مننا جو جہان مننا جی حکیم صاحب پیارے بھائی کہہ رہے تھے
0: جی
1: کہ ان کی گھر والی ہے 30-32 سال عمر ہے اور پسینہ بہت زیادہ آتا ہے, یعنی کہ پنکھے کے آگے بھی بیٹھی ہوتی ہیں تو پھر بھی پسینہ زیادہ آتا ہے. تو میں نے پوچھا کہ وہ میدے کی پیشنٹ تو نہیں ہے؟ وہ کہہ رہے تھے کہ میدے کی پیشنٹ ہے. تو میں نے تو ان کو یہی مشورہ دیا ہے کہ آپ الشفا دواخانہ میں آئیں. آپ اپنا میدا درست ہے تو انسان تندرست ہے. تو سب یہ بتائیے گا کہ میدے کی وجہ سے تو یعنی کہ پسینے کا زیادہ آنا بنتا ہے, اس کے علاوہ اور کون سی وجہ ہو سکتی ہے؟
0: دیکھیں پسینہ آنا ایک قدرتی عمل ہے,
1: ایسی بات ہے
0: ٹھیک ہے. پسینے کے ذریعے ہمارے جو فاسد مادے ہیں وہ باہر نکلتے ہیں. اللہ تعالیٰ نے مسام رکھے ہیں جو لاکھوں کی تعداد میں ہیں اور اس کے ذریعے وہ پانی کی شکل میں پسینے کی شکل میں باہر آتے ہیں.
1: بالکل ایسی بات.
0: اب جہاں تک ہے کہ بعض اوقات یہ ہو سکتا ہے کہ بہت زیادہ گرمی سے ورزش سے بھی پسینہ آ جاتا ہے, اسی طرح بہت زیادہ جسمانی مشقت کا کام کرنے سے بھی ہو سکتا ہے, پھر بخار, گھبراہٹ, شوگر وغیرہ میں بھی زیادہ پسینہ بعض اوقات آ جاتا ہے. شوگر پیشنٹ اس کی وجہ بھی ہو سکتی ہے کہ بعض اوقات اس میں بھی زیادہ پسینہ آ جاتا ہے, یا کوئی ایسی ایک کہہ لیں گے جذباتی اس میں بھی بعض اوقات آ جاتا ہے. دیکھنا یہ ہے کہ کیا ہے اور کیوں ہے, تو اس کے لیے پھر مریض کا دیکھنا جاننا, اس سے تشخیص کرنا
1: لازمی ہو جاتا ہے
0: کہ جو اندر ہمارے غدود ہیں جو پسینہ خارج کر رہے ہیں تو اس کو کیا وجوہات ہے, ان کا کوئی مسئلہ ہے,
1: ایسی بات ہے.
0: یہ ساری چیزیں دیکھ کے پھر اس کے مطابق اس کا علاج ہوگا
1: ٹھیک ہے.
0: اور
1: دواخانہ پر لازمی آنا پڑے گا.
0: مریض جب سامنے ہوتا ہے تو ظاہر ہے پھر مکمل تفصیل سے بات ہو جاتی ہے, پھر اس پہ بندہ اس ٹاپک کو لے کے یا اس بات کو اس مرض کو لے کے اور اس سے ڈسکس کرنی اور اس سے کسی ہسٹری لینی
1: ٹھیک ہے,
0: تو وہ پھر زیادہ بہتر ہو جاتا ہے
1: ٹھیک ہے. السلام علیکم. وعلیکم السلام. کیمی حال ان سے کون دے کتوں گال کریں دے پیوے جی گلمرجان بھرا, کیا پوچھنا چاہتے بھی حکیم صاحب دے کولوں؟ ایویں گل جی, اج تا جڑا ہے نا سب پورا پروگرام میرا لالا سر دے درد تے کیتے پروگرام شروع کو سن دے پاوے. ایویں گل ہے جی, اس دے مارے تو ایک ریسو حکیم صاحب نے تو کو سارا سر دے مسئلہ دے بارے دسا ہے, درد دے بارے, تے بہتر اے ہے جو تساں تشریف گھنن والے شفا دواخانہ تے ٹھیک ہے. یہ تو حکیم صاحب کو پتہ کرے سو بھائی وال وڈی ہمیں دسیر کو فرق پوندے کہ نہیں پوندا تے بیا علاج واسطے جی الشفا دوا خانہ دنا ہمیشہ یاد رکھے سو ٹھیک ہے جی ریڈیو سن دے رہو بالکل جناب جیرے میری بہن کو جیرے میری بھرا کو کوئی بھی صحت دے حوالے دل مسئلہ ہے پیا تو بالکل الشفا دوا خانہ شوال مارکیٹ نرس ٹریفک پوائنٹ ٹانگ سٹی دے وچ سا